जगमग जगमग नैया डोले, रिम झिम बादल बरसे रामा हो। गुन गुन गुन गुन भौरे झूमे, झर झर झर झर झरने झूमे, छम छम पायल पायल